0: हम इसलिए जालिम तेरा चर्चा नहीं करते। वाह बहुत खूब। हम इसलिए जालिम तेरा चर्चा नहीं करते, आशिक कभी माशूक को रुसवा नहीं किया करते। वैसे रुसवा करना, किसी को बदनाम करना, ये अपने आप में एक और टॉपिक है और इस पे भी एक ना एक दिन हम जरूर बात करेंगे, लेकिन आज हम बात कर रहे हैं एज पे। आज का हमारा जो डिस्कशन है वो इस पे बेस्ड है, जस्ट अ नंबर और समथिंग दैट डिफाइन्स यू। यू कैन कॉल अस ऑन 01157100971, हमें व्हाट्सएप कीजिए या हमें कॉल कीजिए। एजियज्म, एजियज्म एक टर्म है जिसे यूज किया जाता है और उसका मतलब होता है कि जजिंग और लिमिटिंग पीपल बिकॉज ऑफ देयर एज। इट अफेक्ट्स ओल्डर पीपल बट यंग पीपल एक्सपीरियंस इट टू। A younger person may be told they know nothing about life. An older person may be assumed to dislike technology or resist every new idea. जी हाँ, उम्र की बुनियाद पर ये दोनों को ये सामना करना पड़ता है। ये एक बहुत ही सॉलिड पॉइंट है कि एजियज्म की जो ये टर्म है, इस पे हम ना लोगों को जज करते हैं और उसको लिमिटेड कर देते हैं। उम्र की बुनियाद पर तासुब एजिज्म कहा जाता है अगर हम इसे सिर्फ बुजुर्ग अफराद के साथ जोड़ते हैं, लेकिन नौजवान भी इसका सामना करते हैं। नौजवान से कहा जाता है कि तुम्हें जिंदगी का क्या पता, तो अभी तुम छोटे हो, तुम्हें अभी तजुर्बा नहीं है। जबकि बड़ी उम्र के शख्स से कहा जाता है कि आप नई टेक्नोलॉजी को नहीं जानते। लेकिन अगर इन दोनों को मिला दिया जाए, नौजवानों के पास ताज़ा तरीन नजरियात होते हैं, तवनाई और नए हालात को समझ की समझ बूझ होती है, और बड़ी उम्र के जो लोग होते हैं उनके पास तजुर्बा, तनाजर और मुश्किल हालात से गुजरने की सलाहियत होती है। समझदार मुआशरा एक नस्ल को दूसरी नस्ल के बिलमुकाबिल नहीं खड़ा करता, वो दोनों की खूबियों को मिलाता है। देख लीजिए ना, किसी का एक्सपीरियंस हो, किसी की एनर्जी हो या किसी का पैसा हो, एक लम्हे के लिए अपने जुमलों पर जरा गौर कीजिए। आजकल के बच्चों को कुछ नहीं पता। क्या ये कि बड़ी उम्र के लोग कभी नहीं बदलते, ऐसे जुमले मजा में कहे भी जाएं तो सिर्फ और सिर्फ ये दोनों जनरेशन में फासला ही पैदा करेंगे और कुछ नहीं। देखते हैं हमारे साथ लाइन पे कौन है। हेलो रेडी फजा। सॉरी, कॉल हमें डिस्कनेक्ट करनी पड़ेगी और उसके बाद फिर हमें अगली कॉल लेनी पड़ेगी। हेलो रेडी फजा। हेलो हेलो
1: हेलो, अस्सलाम
0: वालेकुम। जी वालेकुम अस्सलाम।
1: जकी भाई कैसे हैं आप? ठीक हैं सर?
0: अल्हम्दुलिल्लाह ठीक ठाक जी। कौन बात कर रहे हैं?
1: जकी भाई बासित बात कर रहा हूँ नॉटिंगहम से।
0: जी बासित भाई कैसे हैं आप? ठीक हैं
1: अल्हम्दुलिल्लाह ठीक ठाक। बस आपका प्रोग्राम सुन रहा था तो मैंने कहा आप कॉल करता हूँ, क्योंकि गपशप करने का दिल कर रहा था।
0: जी बिल्कुल, गपशप कीजिए, बताइए हमें आज के जो टॉपिक के बारे में। आपने तो काफी देर से सुन रहे हैं, तो आप क्या कहना चाहते हैं इसके बारे में?
1: जकी भाई एक शेर है वो सुनाऊंगा और उसके बाद एक छोटा सा क्वेश्चन है या मसला है वो आपके साथ डिस्कस करना है।
0: जी जी बताएं।
1: शेर काफी मशहूर शेर है, आपने सुना होगा कि मैंने एक उम्र खर्च की है तुम पर, तुम मेरा कीमती असासा हो।
0: एक उम्र खर्च की है तुम पर,
1: तुम मेरा कीमती असासा हो।
0: तुम मेरा कीमती असासा हो।
1: तो बाद अवकात ऐसा होता है कि जिंदगी में आप किसी इंसान को या किसी प्रोफेशन को इवन आप अपना एक वक्त दे देते हैं, अपनी उम्र देते हैं, 10 साल 20 साल 5 साल जो भी है।
0: जी जी।
1: लेकिन जब आपको ये पता चलता है कि आप शायद उसके लिए नहीं बने हुए या वो आपके लिए नहीं बना हुआ, तो उस चीज से बाहर निकलने के लिए क्या करना चाहिए? बहुत से लोग हैं शायद उनको ये भी मेरी तरह ऐसी प्रॉब्लम फेस करनी होगी, वो स्विचिंग करना चाहते हो लेकिन वो कर नहीं पा रहे।
0: इसको स्विच करना कह सकते हैं या फिर मूव ऑन करना कह सकते हैं। आज के दौर में, दौरे हाजिर में इसे कहा जाता है कि मूव ऑन होना, आगे बढ़िए, पीछे मुड़ के मत देखिए। क्योंकि जो माजी होता है ना, اسے اس لیے ماضی کہا جاتا ہے کیونکہ وہ ماضی ہے، گزرا ہوا وقت، اور گزرا ہوا وقت جیسے لوٹ کر نہیں آتا، اسی طرح سے گئے ہوئے لوگ واپس لوٹ کر کبھی بھی نہیں آتے۔ اگر وہ آپ کی زندگی میں آتے ہیں تو کسی مقصد سے آتے ہیں، اور اگر جاتے ہیں تو آپ کے لیے کچھ چھوڑ جاتے ہیں، ایک تجربہ چھوڑ جاتے ہیں، ایک سوچ چھوڑ جاتے ہیں۔ اور کہتے ہیں نا کہ انسان تجربے سے ہی سیکھتا ہے، اور آنے والے وقت میں آپ وہ غلطیاں نہیں دہراتے جو کہ آپ گزرے ہوئے وقت میں کر چکے ہیں۔ لیکن اس میں ایک اور مسئلہ ہے، دو چیزیں تھوڑی سی کمپلیکیٹڈ ہو جاتی ہیں۔ ایک یہ ہو جاتی ہے کہ ہم آنے والے جو شخص، ہماری زندگی میں آنے والا جو شخص ہے، ہم اس میں وہی خوبیاں ڈھونڈتے ہیں جو کہ پہلے والے شخص میں تھیں، اور دوسری پرابلم یہ ہوتی ہے کہ ہم کبھی بھی سمجھوتا نہیں کر پاتے، کیونکہ ہم جاتے جو شخص گزر چکا ہے اس کو ہم بھول نہیں پاتے، اور ہمیں یہ لگتا ہے کہ جو کچھ انہوں نے ہمارے ساتھ برا کیا، کہیں شاید یہ ہمارے ساتھ وہی برا نہ کر دیں، تو ہم اس ریلیشن کو اچھی طرح سے سنبھال نہیں پاتے، اسے اور کمپلیکیٹڈ کر دیتے ہیں۔
1: صحیح، چلیں بس یہی تھا، میں آپ کے ساتھ یہ بات شیئر کرنا چاہتا تھا، جی میں نے آپ کو کال کی ہے، بہت شکریہ آپ نے میری کال پک کی۔
0: نہیں نہیں ضرور، آپ ہر ہفتے ہمارے لیے سوال لے کر آئیں، اور ہم پوری کوشش کریں گے کہ اس پہ تھوڑی سی تمہید باندھ سکیں، تو آپ کی کال بند ہونے کے بعد بھی اس پہ تھوڑی سی بات کرتے ہیں۔
1: چلیں بہت شکریہ جناب،
0: بہت شکریہ واسف بھائی، السلام علیکم۔ السلام علیکم، یہ ہیں جی باسط بھائی، جو کہ ہم سب کے لیے ایک سوال چھوڑ گئے ہیں، آپ سب کے لیے بھی چھوڑ گئے ہیں، کہ وقت کے ساتھ ساتھ ہم اپنے آپ کو آگے بڑھ کیوں نہیں سکتے، وہ کون سی رکاوٹیں ہیں جو ہمارے آڑے آتی ہیں۔ ہمیں ایسا لگتا ہے کہ ہماری زندگی، جیسے میں نے پہلے عرض کیا تھا، ایسا لگتا ہے کہ ہماری زندگی بالکل ختم ہو گئی، لیکن ہم یہ بھول جاتے ہیں کہ ہماری ایک نئی زندگی، ہمارا ایک راہ دیکھ رہی ہے۔ جو لوگ گزر جاتے ہیں نا، وہ آتے ہی چلے جانے کے لیے ہیں۔ اور اکثر یہ مثال میں دیتا ہوں کہ جو رشتے ہوتے ہیں نا، ایک خونی رشتے ہیں، جو اللہ تعالیٰ نے آپ کے بہن بھائی ہو گئے، آپ کے ماں باپ ہو گئے، یا آپ کی اولاد ہو گئی، یہ تین ایک ایسے رشتے ہیں جو کہ خونی رشتے ہوتے ہیں، جس سے نسل در نسل آگے سلسلہ بڑھتا چلا جاتا ہے۔ لیکن کچھ رشتے ایسے ہوتے ہیں جو کہ ہم بناتے ہیں، اور جب ہم وہ بناتے ہیں تو وہ عارضی رشتے ہیں، اور ایک نہ ایک دن انہوں نے فنا بھی ہو جانا ہے۔ چلیے جی، اسی کے ساتھ سناتے ہیں آپ کو ایک اور خوبصورت سا ٹریک، امید ہے کہ آپ کو یہ پسند آئے گا۔ پاکستانی ٹریک ہے، مجبور اور پل پل اور جھول۔